तस्मादेवं शिथिलगतिको मित्रसन्न्यासिसंगात् भूया सद्यो विमलमतिको विश्वसत्सूत्रधारः सतां सम्मर्दोऽयं सुखयति सदा